0: السلام علیکم. آواز کس دنیا میں جن سماعتوں سے میرے الفاظ ٹکراتے ہیں، یقین کے ساتھ کہ آج کا دن آپ نے بہت ہی آسان طریقے سے مکمل کیا ہوگا. ایف ایم 101 ریڈیو پاکستان کے لاہور اسٹوڈیو سے آپ سن رہے ہیں نائٹ تھراپی ود آر جے ڈاکس، اور وقت ہو چکا ہے 10:31. اٹس 10:31 PM آن دا ڈائل 17th of September 2026. آپ کا میرا ساتھ ہوتا ہے جی بدھ جمعرات کی شب رات 12 بجے تک، اور یقیناً جو مجھے سنتے ہیں میری آواز سن کے پہچان گئے ہوں گے، ستا ہی اٹھ کے آیا. اچھا نہیں، میں تو صبح صبح اٹھ گیا تھا، میں نے تو جانا تھا. ایریویز لاہور سے سفر کرتے ہوئے اسلام آباد، اور اسلام آباد سے پھر آگے کے پی کے کے علاوہ گلگت بلتستان اور بلوچستان، اینڈ یہاں خوبصورت کشمیر کی وادیاں، پھر یہاں سے وی آر گوئنگ ٹورڈز ملتان، اینڈ ملتان سے کراچی، جہاں جہاں تک میری آواز آتی ہے. سب لوگوں کے لیے بہت ساری دعائیں ہیں، اور میرا سلام عقیدت ہے اپنے فوجی بھائیوں کے لیے جو بھی جہاں پر بھی اپنی ڈیوٹی انجام دیتا ہے. آپ کے لیے پیغام محبت ہے، ٹرسٹ می ہے، آپ کی وجہ سے ہمارے سینے فخر سے چوڑے رہتے ہیں، اینڈ وی فیل سو پراؤڈ اباؤٹ یو، الحمدللہ. اور میرے پاس اس وقت جو ہے نا اسٹوڈیو میں رش لگا ہوا ہے، آج ہم شو نہیں کریں گے، آج ہم جلسہ کریں گے، ٹھیک ہے جی. اور اس جلسے میں کافی زیادہ لوگوں کی تقاریر سننے کو ملیں گی، آپ نے اپنی سیٹوں پہ بیٹھے رہنا. سم ٹائم یہ بھی ہوتا ہے کہ جلسے کے اندر ہونے والی تقریریں ایک دوسرے سے اختلاف بھی کرتی ہیں، جس کو جس کی آواز اچھی لگے، بات اچھی لگے، اس کے لیے بالکل تالیاں بجائے. اور کبھی ایسے ہوتا ہے آپ کو کہ وہی اچھا بھی نہیں لگ رہا ہوتا، اسے آپ نے بھی برداشت کرنا. تو انجوائے کریں گے ہم جلسے کو، اپنی اپنی سیٹوں پہ بیٹھے رہیں گے، جانا کہیں نہیں ہے. جلسے کے اینڈ پہ بریانی کے ڈبے بھی ملیں گے. ہمارے جلسے میں اس وقت موجود ہیں احمد بلال، اور اس کے علاوہ اسلام، اور اس کے علاوہ حسیب الرحمان، اور اسٹیج سیکٹری کے فرائض انجام دیں گے آر جے محسن، اور میں وہ ہوں اسٹیج سیکٹری. سے پہلے پورے جلسے کو تعارف نہیں کرا رہے ہوتے کہ آج کی کاروائی کیا ہوگی. اینی ویز یو واٹ اے بیوٹیفل کلام. واقعی کو پتا چل رہا جلسے چاہے آپ کال کر سکتے ہیں جی 04-2111-0101 0401-1100-1101. اور اپنے موبائل سے آپ میرے ساتھ ایس ایم ایس کے تھرو بھی کنیکٹ ہو سکتے ہیں. اپنے موبائل کے رائٹ میسج آپشن میں جانا ہے، آپ نے 101 لکھنا ہے، اسپیس دینی ہے، اپنا نام اور پیغام لکھنا، اور اس کو بھیج دینا ہے آپ نے 4471 پہ. اور اس کے علاوہ میری پوسٹ ہوگی یقیناً ایف ایم 101 لاہور سرچ کریں گے، اور ایف ایم 101 چینل پاکستان سرچ کریں گے، وہاں پر بھی آپ کو پوسٹ مل جائے گی آویزا، وہاں پر بھی آپ کمنٹ کر سکتے ہیں. اور یس آئی کین سی یور میسیجز. عائشہ پہلا میسج ہی سامنے آیا، نیو سیڈ سانگ پلے کرے. میں اگے سو کے اٹھ کے آیا، اور جیسا کہ میں نے بتایا آج ہم جلسے میں سارے شامل ہیں، سیڈ سانگ لگائیں گے تو سارے سو جائیں گے. بہرحال لیٹس ڈو دس، ٹھیک ہے جی. ہم انتہائی رونے والا گانا لگائیں گے، ٹھیک ہے، انتہائی رونے والا، سنجیدہ نہیں، رونے والا گانا لگائیں گے، اور با جماعت بیٹھ کے سارے روئیں گے. سب نے مل کے یاد کرنا ہے ہر اس ایونٹ کو، یا ہر اس بچھڑے ہوئے اپنے ساتھی کو جس نے آپ کو کبھی درد نہیں دیا اور آپ نے رج کے اس کو رلایا ہو.
1: نہ بچھڑا ہوا ساتھی ہے، نہ کسی کو درد دی ہے، نہ
0: آپ اس پہ رو لیں، یہ بھی رونے کے لیے، یہ اس سے بھی بڑی بات ہے.
1: میرا تو
0: کبھی کسی نے منہ نہیں لگایا. آپ کا مائک آن نہیں ہے، آپ چپ کریں. اچھا
1: तो दिल इस बात पे टूटा होगा कि कोई है ही नहीं। मैं तो चाहता हूँ कोई
0: तो इस बात पे रोने आपने रोना है ठीक है इस
1: बात पे आपने रोना
0: मैं बताऊंगा कैसे इस
1: बात मुझे वो एहसास ही नहीं
0: यार वो पिछले के मेरी गाड़ी में पड़ी है दी अखा थल्ले ला और इसे अच्छा खासा रोना आएगा आज मैं रुलाऊंगा बहुत रुला
1: सर हमारी इंटर्नशिप आपके साथ खत्म हो गई है ये महसूस करके रोना आता है।
0: एनीवेज यहाँ पे कलाम एक लगाते हैं और उसके बाद फिर आके गुफ्तगू करते हैं एंड यस वी आर गोइंग टू टॉक अबाउट द होल फैमिली ऑफ कलर्स। आप हमसे पूछेंगे कौन सा रंग आपको पसंद है ऑन द कॉल मैसेज उसकी कंपैटिबिलिटी आपको हम बताएंगे और इसके अलावा फिर गपशप चलती रहेगी एंड यस वी हैव फाइनली ऑफिशियली कंप्लीटेड आवर इंटर्नशिप प्रोग्राम रेडियो पाकिस्तान अल्हम्दुलिल्लाह और एक बड़ा अच्छा सा टूर किया हमने एंड पे सारे जितने इंटर्न्स थे वो इस्लामाबाद गए इस्लामाबाद का बड़ा एक हेल्दी टूर था जी एंड क्रेडिट गोज़ टू आवर फेडरल मिनिस्टर इंफॉर्मेशन जिन्होंने ये अपॉर्चुनिटी दी और बहुत ही ज़बरदस्त किस्म की अपॉर्चुनिटी थी बहुत मज़ा आया इसके भी साथ साथ डिटेल्स आपसे शेयर करेंगे और मैसेजेस आते हैं अगला इंटर्नशिप प्रोग्राम कब करना है पिछले दिन थकावट ला लो मैं उसके बाद सोचते हैं। आगाज गुफ्तगू है इन्हीं अल्फाज के साथ करने को तो बहुत कुछ है सोचने को भी आपके पास बहुत कुछ है ना सब किया जा सकता है ना सब सोचा जा सकता है बहुत सारी ख्वाहिशात हैं आपके पास और मेरे पास भी बहुत सारी चाहते हैं बहुत सारी आइडियल सिचुएशंस होती हैं इवन हम इस्लामाबाद भी थे वहाँ पर भी हमारे पास सबसे बड़ी सबकी ख्वाहिश ये थी हमें 2 घंटे सोने के लिए मिल जाए लेकिन किसी को मैसर नहीं आए छोटी छोटी सी ख्वाहिशात भी होती हैं और इसके अलावा भी कभी किसी को देख के दिल में कोई ख्वाहिश जागती है कभी आपका दिल करता है आप राह सलूक का मुसाफिर बन जाएं दुनिया को छोड़ें और आगे की तरफ निकल जाएं जहां आपका कनेक्शन आपकी रूह से बन जाए और आप आगे की तरफ बढ़ते जाएं कहीं रूहानी वारदात करते जाएं और कभी दिल करता है किसी के इश्क में इंतहा पे ऐसे पहुंच जाएं कि आप ना रहें और कभी दिल करता है कोई आपसे इंतहा की मोहब्बत करे कि आपके पीछे बस अपना आप भूल जाए कभी दिल करता है बेशुमार दौलत हो जिस चीज को चाहे आप खरीदें और कभी दिल करता है दुनिया के ताकतवर तरीन इंसान हो मेरे दिल में ख्वाहिश आती है काश मैं सुपरमैन होता बड़ा मजा आता कभी मैं उड़ के इस पहाड़ पे बहंदा कभी उस पहाड़ पे बहंदा कभी कहीं जाता फिर रात को किसी को मिलने भी चला जाता
1: सर आपको उड़ते हुए नीचे से लोग देखते
0: हाँ बड़ा मजा आता फिर लोगों ने कहना सी साडा सुपरमैन बड़ा ही बेशरम आदमी है सो बहुत सारी ख्वाहिशें होती हैं कोई बात नहीं सारी पूरी हो जाएं जरूरी नहीं और सारी पूरी हो जाए तो जिंदगी का मजा भी नहीं है एंड अगर हो भी जाएं जो आपने चेकलिस्ट में रखी हूँ साथ ही और जाग जाती है यह आपकी और मेरी फितरत का तकाजा है तो जो मिलता है जैसे मिलता है जिस हाल में उसको एंजॉय करें उसको जिए सो उड़ी जा लिव योर लाइफ द वे यू वांट टू बाकी आप और मैं हम सब मिलकर दूसरों को बातें करते हैं जब हमें होती हैं हमें अच्छी नहीं लगती फिर हम कहते हैं लोग ऐसे कहते हैं कोई बात नहीं जब हम किसी को कह के खुश होते हैं तो किसी को भी हमें कह के खुश हो लेने दें खैर है ना मेरे सुरखाब के पर उतरे हैं ना आपके उतरेंगे इंजॉय करें अपनी जात को अपने वक्त को अपनी नफरतें अपनी मोहब्बतों को उड़ी जा।

0: अच्छा सर, वो मैसेजेस ये भी शामिल कर दूं?
1: जी जी जी।
0: पीरजादा गुलाम मुश्तबा शाह साहब है, बारा को इस्लामाबाद से हमें सुनते हैं। शिकायत बेवफाई की ना कर दुनिया फानी में, वफा का नाम बाकी है फकत किस्से कहानी में। मोहब्बत ही खुदाए लम यजल मालूम होती है, उसको तो बका हासिल है इस दुनिया फानी में। चमन में जिंदगानी की बहार आई खिजा बनकर, मोहब्बत ने लगाई आग दिल को नौजवानी में। ताज्जुब किया अगर मुझको मोहब्बत फिर जवां कर दे, ताज्जुब किया अगर मोहब्बत मुझको मोहब्बत फिर जवां कर दे, झलक है हुस्न यूसुफ की जुलेखा की जवानी में। ओए होए, बड़ी अच्छी बड़ी गहरी बात आपने पोएट्री शेयर की है। जो दिल में दर्द उठता है तो मुश्तबा शेर कहता हूँ, मदद अशकों से मिलती है तबीयत को रवानी में। वाह वाह, बहुत अच्छा है जी। जोहा मुगल ने सलाम किया, वालेकुम अस्सलाम। जोहान मुगल हैं जी, क्या हाल है? आई एम फाइन, आप बताएं। सीरीन ने सलाम किया, डॉक्स हाउ आर यू, होप यू आर डूइंग वेल। आई एम फाइन, आप बताएं, आप खैरियत से? और मोहम्मद अख्तर खोखर ने एक को लिंक भेजा है, मैं नहीं खोलूँगा। किंदा उस्मान, बड़ी मेहरबानी, थैंक यू वेरी मच जी, दैट यू आर लिसनिंग और आपने दुआ भेजी, बहुत शुक्रिया। रियाज भट्टी है, बहुत शुक्रिया। डॉक्स के बाद आज न्यू आवाज़ें सुन रही हूँ, देख लें, मेरी वजह से अच्छी अच्छी आवाज़ें सुनने को मिल रही हैं। आप लोगों की तारीफ की है, शुक्रिया ही बोल रहे हैं।
2: शुक्रिया, बहुत शुक्रिया,
0: तारीफ कर रही है,
2: बहुत बहुत शुक्रिया।
0: अल्हम्दुलिल्लाह मलखेल, किसी के किरदार का फैसला करने से पहले अपने किरदार का हिसाब कर लेना चाहिए, अच्छी बात है, लिखने में करता कोई नहीं है भाई। जुगनू जूनियर ने 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20 नाम लिख के भेजे हैं। किंदा उस्मान का भी नाम लिखा, मैं तो आज कुड़ी पहली बार अपने शो च लिख के पाए ना, बड़ी गल है। अच्छा, जेडे जेडे ना पढ़े ने सारे लिखते ना, तुसीं क्या इकट्ठे ही लिख दईए, ये भी ठीक है। सजाद अली तालियां बजा रहे हैं, बहुत शुक्रिया, बैठ जाए। और उस्मा आजाद हैं, अस्सलाम वालेकुम। वालेकुम सलाम आर्थोडॉक्स, कैसे हैं आप? मैं ठीक हूँ, आप बताइए सर जी, आप कैसे हैं? अल्लाह उन्हें सेहत दे, दुआ करते रहे उनके लिए, बहुत जरूरी है। सच अ लवली पर्सन ही इज। अच्छा हुआ मैं दश्ते घुमा से निकल गया, थी कैद ता हयात जहाँ से निकल गया, भाया ना फिर किसी को मेरा बोलना, वहाँ दिल में दबाया सच जो जबाँ से निकल गया। दिल को करेगा चार यकीनी ये बात है, ये तीर बेरुखी का कमां से निकल गया। क्या बात है, अच्छी है पोइट्री आपकी। किसी को इतना प्यार दो कि गुंजाइश ना छोड़ो, अगर वो फिर भी तुम्हारा ना बन सके तो उसे छोड़ दो। अच्छा जी, ठीक हो गया जी, डन करें, ठीक है। अभी मुझे किसी ने कहा था कोई अच्छी सी पोइट्री, तो यहाँ पे मैं पोइट्री शेयर कर देता हूँ। कोई ऐसा पल भी हुआ करे, मैं कहूँ तो बस वो सुना करे। कहें जी, वो ऐसा पल भी हुआ करे, मैं कहूँ तो बस वो सुना करे, मेरी फुर्सतें मेरे मशगले सभी अपने नाम किया करे। कोई बात हो किसी शाम की, कोई जिक्र हो किसी रात का, जो सुनाने बैठूं उसे कभी वो सुने तो सुन के हंसा करे। जो मैं कहूँ चलो उस नगर जहां जुगनुओं का हुजूम हो, वो पलट कर देखे मेरी तरफ और मुझको पागल कहा कर। उन्हें पता होगा केड़ी गाल की है, ऐसे नहीं होता। साइम तो बस मैं, उन्हें फूल भेजा, मुझे बहुत शुक्रिया जी, थैंक यू वेरी मच जी। ओके, आप के सब मैसेजेस मैंने पढ़ लिए। मेरी तरफ कैमरा, आप लोगों के लिए कैमरा है, अपनी तरफ करें, उन्हें नहीं अपनी तरफ करें ना जी। आपकी मजलिस में बहुत मस्त है, बिरयानी के डब्बे दो बांटे हैं। अलिशबा कह रही हैं आपकी मजलिस बहुत मस्त है, यहाँ पे आपने दो डब्बे बांटे हैं बिरयानी के। ओके, कॉल लेते हैं। हेलो,
3: हेलो, अस्सलाम वालेकुम आर्थोडॉक्स भाई, क्या हाल है?
0: वालेकुम सलाम रमशा, सुनाओ।
3: अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक। और जो आपकी महफिल में जल से जुलूस वाले भाई आए, उनको भी अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम
1: रिमशा, बिरयानी खा के जाना।
3: आप तो भाई भी ठीक होंगे, और हमेशा की तरह आपका शो सुपर हिट और बहुत प्यारा। आप पूछ रहे थे ना कि आपको मिस किया कि नहीं किया, मैंने भी आपको बहुत ज्यादा मिस किया।
1: अच्छा, मैसेज किया कि नहीं? चलिए, एक बंदे का इजाफा हो गया।
3: جی میں نے آپ کو بہت مس کیا, آپ کا شو میں بہت مس کیا. میں نے کہا چلے آرجس لوگ یہ ضرور کرتے ہیں کہ شو میں لیٹ ضرور آتے ہیں لیکن آتے ہیں, لیکن جب آپ چھٹی کر لیتے ہیں نا تو دل ٹوٹ جاتا ہے. نہیں میں چونا نہیں لگا رہی, آپ
1: جی وہ یہی کہہ رہے ہیں کہ آپ صحیح کہہ رہی ہیں.
0: آپ نے کیا بولا چونا نہیں لگا رہی؟
3: نہیں نہیں میں وہ اکثر ہوتے ہیں نا کہ کہتے ہیں کہ وہ جلدی کر کے بات کو مانتے نہیں ہیں, تو اس لیے میں نے آپ کو کہا میں دل سے کہہ رہی ہوں کہ آپ کا شو میں کیونکہ میں سنتی ہوں.
0: چونا کیسے لگتا ہے یہ بھی بتائے نا مجھے.
2: وہ کہہ رہی ہے میں بٹرنگ نہیں کر رہی آپ کو, انہوں نے کہنا یہ تھا.
3: اللہ نہیں میں بالکل پسند کرتی ہوں بھائی کو, اتنی پیاری.
0: اچھا جی کافی پلا دیں,
3: آپ کو میں پلا دیتی ہوں بھائی.
0: آپ نہیں میں نہیں پینی
2: بھائی بھی.
0: آپ آؤ گے جب اپنے ہسبینڈ کے ساتھ آؤ گی نا پھر
3: انشاءاللہ.
0: چلیں
3: ٹھیک ہے میں کافی ساتھ ہی لے آؤں گی پھر.
0: ہاں بلکہ کوشش کرتا ہے جب دونوں نے ہی آنا ہے میاں بیوی نے پہلی دفعہ ملے ہاٹ چاکلیٹ لے کے آنا. اچھا
3: اوکے جی اوکے, میں نے تو گفٹ بھی سوچا ہوا ہے کہ میں نے آپ کو کیا دینا
0: ہے. اچھا جی پھر آپ جلدی آ جائیں, جلدی آئیں,
3: آپ کی پرسنالٹی سے ملتا جلتا گفٹ ہوگا آپ کو جو ملے گا, آپ کو بہت پسند آئے گا.
0: پھر بالکل پھر تو بستی کرنے والی گال ہے.
3: نہیں بالکل بھی نہیں بھائی, کیونکہ وہ آپ کو بہت پسند آئے گا, نہ پسند ہے پھر آپ مجھ سے کہہ سکتے ہیں.
0: اچھا پھر ٹھیک ہے اوکے کریں ڈن کریں ٹھیک ہو گیا. چلو اپنا خیال رکھو.
3: اور آپ کی طرح ہنسی اور مسکراتے رہے ہیں, بہت شکریہ آپ نے میری کال پہ کی, اتنی دیر سے میں ملا رہی تھی.
0: ہائے کوئی بات نہیں, چلے ہاں تو گئی آپ کی کال جی.
3: میں بھی آپ کی نیو کالر ہوں نا.
0: ہاں ہاں بہت نیو کالر ہیں پتہ چل رہا ہے.
3: آپ کو میری کال سن کے خوشی ہوتی ہے کہ نہیں ہوتی؟
0: بہت, یقین کریں میرے چہرے پہ بلش آ جاتا تھا.
3: نہیں
0: آپ کی شادی ہو گئی مجھے آپ سے شرم ہی نہیں آتی. ہاں چلے اپنا خیال رکھو رمشا, تھینک یو ویری مچ فار یور کال.
2: اللہ حافظ.
0: سیرین ہے کہتی ہے مجھے کالا رنگ پسند ہے, آپ سے پوچھا ہی نہیں تھا میں نے.
2: کالا رنگ تو مجھے بھی پسند ہے,
0: کالے رنگ پہ بہت بات کی ہے ہم نے.
2: صحیح بات,
0: کیا خیال ہے. اور اس کے علاوہ آج اچھا اچھا ٹھیک ہے ٹھیک ہے بابر بھائی گاڈ راجپوت آئیے اسلام کیا. وعلیکم السلام.
4: چند لفظوں میں دوبارہ آپ بتا دیں کالے رنگ کو, میں بھی سننا چاہ رہا ہوں.
0: جینیا حکیم نے اسلام کیا, آج کیسے ہیں آپ؟ میں ٹھیک ہوں, آپ خیریت سے ہیں؟ ٹھیک ہے. چراغوں کو آنکھوں میں محفوظ رکھنا بڑی دور تک رات کی رات ہوگی. مسافر ہیں ہم بھی, مسافر ہو تم بھی, کسی موڑ پر پھر ملاقات ہوگی. بہت دنوں کے بعد آپ کا شو سنا, بہت اچھا شو ہے, سلامت رہیں, بہت شکریہ. اچھا جی اب سب پہلے بھی آپ سب پہلے بھی شو کرتے ہو کیا؟ نہیں آہستہ آہستہ سن لیں گے ان میں سے بہت زیادہ آپ آوازیں یہاں پہ سولو شوز میں انشاءاللہ. ہیلو
5: ہیلو السلام علیکم.
0: وعلیکم السلام, کون ہے ہمارے ساتھ؟
5: محمد اویس بات کر رہا ہوں.
0: ہاں یہ اویس کیسے ہو؟
5: الحمدللہ بالکل بہترین سر, آپ سنائیں, آپ بہت اچھا پروگرام کر رہے ہیں.
0: تھینک یو ویری مچ اویس.
5: ایک بہت عرصے کے بعد آپ سے بات ہو رہی ہے.
0: ہاں
5: بہت دیر سے میں کال ملا رہا تھا.
0: بہت شکریہ. Thank you very much for your call. نہیں ان کی شکل نہیں نظر آ رہی لڑکوں کی, اس کو تھوڑا اونچا کر دیں پورا کر دیں اور ایسے. چلو اب نہیں آئی, تھوڑا آگے کر لو اسے. جی اب ایسا آپ بولیں.
5: جی سر میں یہی کہنا چاہ رہا ہوں کہ مطلب آپ اچھا پروگرام کر رہے ہیں, کل آپ کا ویٹ کیا تھوڑا سا لیکن آپ کا پروگرام یہاں پہ آ نہیں رہا تھا نا.
0: اچھا اچھا اچھا اچھا,
5: لاہور کی ٹرانسمیشن یہاں پہ چل ہی نہیں رہی تھی, میرے خیال میں یہاں کی ٹرانسمیشن بھی بند تھی کل.
0: اچھا
5: کل موسم کچھ یہاں پہ ایسا تھا نا اس ٹائم پہ.
0: اچھا اچھا اچھا ہو سکتا ہے
5: یہاں کی ٹرانسمیشن بھی یہاں پہ میرے خیال میں نہیں آ رہی تھی, تھوڑا سا میں نے چیک کیا لیکن یہ.
0: اچھا اچھا اویس کچھ سنا رہے ہو؟
5: کیا سنا ہے سر آپ
0: کو؟ جلی کٹی سناؤ
5: سر. آپ پولٹی سے تھوڑا میرا دل اتا گیا ہے.
0: اچھی بات ہے, کچھ اور سناؤ.
5: جب دور افق پہ لالی ہو.
0: اچھا پھر بھی سنا دیتی پوئٹری.
5: بس آج آخری ہے سر میرے خیال میں.
0: آخری
2: کیوں, ہم چاہتے ہیں آپ ہمارے ساتھ
0: کنیکٹ. یار اچھی سناتے ہو, مزہ آتا ہے. تعریف کرانا چاہ رہے تھے میں نے کر دی ہے.
5: آپ کو ایک وہ سناتے ہیں رحمان فارس کا سلام, وہ میں ایک دفعہ سنا رہا تھا کال میری بند ہو گئی تھی. تمہیں جب دیکھتا ہوں تو میری آنکھوں پہ رنگوں کی پہاڑیں پڑنے لگتی ہیں.
0: واہ واہ ویس بہت اچھا.
5: تمہیں جب دیکھتا ہوں تو میری آنکھوں پہ رنگوں کی پہاڑیں پڑنے لگتی ہیں. تمہیں سنتا ہوں تو قدیمی مندروں کی گھنٹیاں اور مسجدوں سے ورد کی آواز آتی ہے.
0: بہت اچھا.
5: تمہارا نام لیتا ہوں تو صدیوں قبل کے لاکھوں صحیفوں کے مقدس لفظ میرا ساتھ دیتے.
0: بہت اچھا.
5: تمہیں چھو لوں تو دنیا بھر کے ریشم کا ملائم پن میری پوروں کو آ کے گدگداتا ہے. تمہیں چھو لوں تو میرے ہونٹوں پر الوہی آسمانی ناچشیدہ ذائقے یوں پھیل جاتے ہیں کہ اس کے بعد مجھ کو شہد بھی پھیکا سا لگتا ہے. اس کے بعد مجھ کو شہد بھی پھیکا سا لگتا ہے. تمہیں جب یاد کرتا ہوں تو ہر ہر یاد کے صدقے مشکوں کے پرندے جھوم کر آزاد کرتا ہوں. تمہیں ہستی ہوئی سن لوں تو ساتو سر سماعت میں سما کر رکھ سکتے ہیں. کبھی تم روٹتی ہو تو میری سانسیں اٹکنے اور دھڑکن تھمنے لگتی ہے.
0: واہ واہ واہ.
5: تمہارے اور اپنے عشق کی ہر کیفیت سے آشنا ہوں میں مگر جانا. تمہارے اور اپنے عشق کی ہر کیفیت سے آشنا ہوں میں مگر جانا. تمہیں بالکل بلا دینے کی جانے کیفیت کیا ہے.
0: واہ.
5: مجھے محسوس ہوتا ہے کہ مرضی ذات کے احساس سے بھر جاؤں گا فوراً. تمہیں میں بولنا چاہوں گا تو مر جاؤں گا
2: سر. آواز میں بھی پوری فیلنگ.
5: چاہوں گا تو مر جاؤں گا.
0: وہ جینین آپ کو فیل ہی سنا رہا ہے
2: واقعی. وہ فیل
0: اویس فون کرتا ہے, اویس پوئٹری سناتا ہے اور اویس اپنی ایکچوئل فیل سناتا ہے. پوئٹری نہیں,
1: بہت خوبصورت پوئٹری.
5: اور سر ایک اور جو میں آپ کو ایک لاز سناتا ہوں کہ
2: بیان بڑا اچھا کمال.
1: جی جی اویس بھائی.
5: جب دور افق پہ لالی ہو
0: جی,
5: جب دور افق پہ لالی ہو, جب شام اداسی والی ہو. جب دور افق پہ لالی ہو, جب شام اداسی والی ہو, جب رب کا بندھن ٹوٹا ہو, جب آس کا دامن چھوٹا ہو.
2: واہ.
5: جب رب کا بندھن ٹوٹا ہو, جب آس کا دامن چھوٹا ہو, جب درشن پیاس بجھاتے ہوں, جب موسم گیت سناتے ہوں, جب کان تر سے باتوں کو
2: بہت خوب,
5: جب کان تر سے باتوں کو, جب نیند نہ آئے راتوں کو, جب آنکھوں کو جگراتے ہوں, جب اپنے درد ستاتے ہوں, جب اپنے درد ستاتے ہوں, تب یاد بہت تم آتے ہو.
0: واہ واہ واہ.
5: تب یاد بہت تم آتے ہو.
2: بہت خوب, بہت خوب.
0: جی اویس اداس ہی کر دیا یار تم نے آج تو.
5: سر بہت اچھا آپ نے پروگرام کیا. میرے خیال میں آپ کے یہاں پینڈنگ ہو چکی ہے اسلام آباد میں, 12 سے اوپر ہو گیا نا.
0: ہاں ہاں وہاں پینڈنگ ہو چکی ہے جی, اور یہاں پہ ابھی ضیاء اس کا رحمان کا ہے.
5: تو بہت اچھا آپ نے پروگرام کیا ماشاء اللہ, مزہ آیا. اور کل آپ اسلام آباد میں آئے تو اس کے لیے بھی آپ کا بہت تھینکس, ساتھ میں آپ موجود تھے.
0: اچھا تھینک یو ویری مچ بڈی, تھینک یو.
5: سر کبھی زندگی میں نا ان شاء اللہ میری یہ خواہش ہے کہ ایک دفعہ نا آپ سے ملاقات
0: ہو. میں پھر شو سننا چھوڑ دو گے.
2: سر ہماری بھی خواہش ہے ان سے لائیو ایسے پوئٹری سنیں, بلائیں نا کسی دن.
4: دیکھنا چاہتے ہیں صرف اندازے بیان ہیں کہ واقعی آنکھیں بھی وہ سارا کچھ بیان کرتی ہیں.
5: سر میں آپ کو آج سچی بات بتاؤں کہ میں مطلب یہ تو بس میں یہاں پہ پڑھتا ہوں, میرا دل اس سے اب تھوڑا سا اکسا گیا ہے. اب میں نے اپنی فیلڈ جو ہے نا وہ دوسری تھوڑی سیٹ کر لی ہے. میں پیارے آقا کی شان اب پڑھنا شروع کر دی ہے میں نے. اب میں
0: خوش رہے آپ.
5: چلے ان شاء اللہ آپ کے پروگرام میں تو ان شاء اللہ میں کال کرتا رہوں گا, آپ کو یہ بھی سناؤں گا.
0: واہ واہ واہ واہ ڈن ڈن.
5: اور سر لاسٹ میں پیغام یہی ہے, جہاں تک آواز پہنچے کہ درود پاک ہر وقت ورد کریں, بس پڑھتے رہیں.
0: آمین آمین. تھینک یو ویری مچ, بہت شکریہ. थैंक यू
5: जी,
0: अल्लाह हाफिज़। अवैस बड़ा अच्छा कॉलर है मेरा और बहुत अच्छी पोइट्री पढ़ता है,
1: पुराना भी के
2: साथ। तो कितने टाइम से कनेक्टेड है अवैस?
0: साल है, साल डेढ़ हो गया।
2: जबरदस्त,
4: वाह,
0: बहुत अच्छी पोइट्री पढ़ता है। अच्छा, यहाँ पे काले रंग के बारे में बात करते हैं। अक्सर मैं कहता हूँ बड़ी डिटेल में, आज इस पे थोड़ा सा फिर दोबारा बता दें तो, मिस्टीरियस किस्म के होते हैं, इंट्रोवर्ट किस्म के लोग होते हैं, अपनी ज़ात के अंदर रहना पसंद करते हैं, अपने एम्बिशंस अपने ऑब्जेक्टिव नहीं बताना पसंद करते हैं, और किसी के साथ फ़ौरन ओपन अप नहीं होते, किसी पर ट्रस्ट जल्दी नहीं करते, और कहते हैं कि जो अगला बंदा कह रहा है उस पर फ़ौरन यकीन ना किया जाए। और डीप किस्म के इमोशंस होते हैं इनके, लॉयल्टी बड़ी होती है, बिल्कुल पसंद नहीं करते, और सोफिस्टिकेटेड किस्म की पर्सनैलिटी होती है, ओवर होना बिल्कुल पसंद नहीं करते।
2: मैं सर आपको लगता हूँ ऐसा?
0: हाँ,
2: जबरदस्त, मुझे ब्लैक बहुत पसंद है,
0: ऐसे ही है। एंड अच्छा, निर्मा ने पूछा बांग्लादेश ग्रे कलर ऐश कलर के बारे में, ऐश इज ग्रे, जब भी ऐश का नाम आता ना जेन में फिर हाय ख्याल आता, अच्छा कितने गए ऐसे ही पेन।
2: ये बहुत अच्छा था।
0: अच्छा जी, लेट्स टॉक अबाउट द ग्रे कलर, इट रिफ्लेक्ट्स द मैच्योरिटी ऑफ पीपल एंड द काम पीपल, यू नो, ग्रे कलर लवर्स आर काम पीपल, दे लव इंडिपेंडेंट लाइफ एंड देयर इंटेलेक्चुअल स्किल्स आर रियली गुड and very selective and reserved and responsible and emotionally controlled, they love simple and private life, you know, they don't share things easily with everyone, and they are overthinker and emotionally distant.
2: सर आपका फेवरेट कलर कौन सा है?
0: मैं जो अच्छा लगे ना, जिसके मुझे लगे अच्छे ट्रेट्स हैं वो मैं अपना फेवरेट बना।
2: सर नहीं, वैसे
1: लास्ट टाइम हमने गोल्डन बनाया था।
2: आज कौन सा बता रहे हैं?
1: आज ब्लैक है।
0: आज ओवरऑल अगर बात करूँ ना तो मैं आई लव ब्लैक कलर, आई लव व्हाइट कलर, आई लव बोथ कलर, मैं दोनों ज्यादा अच्छे लगते हैं। उम्र के साथ साथ आपकी चॉइसेस
1: चेंज होती रहती है।
2: सर आप पहनना कौन सा कलर सबसे ज्यादा?
0: ज्यादा मैं ब्लैक पहन लेता हूँ,
2: लेकिन आप अभी इसमें भी बहुत अच्छे लग रहे हैं।
0: वो फिर बदल बदल के ज़हरा अच्छा लगने के लिए पहनना पड़ता है,
2: वो तो
0: बंदा इसमें इसी ख्वाहिश में होता है यार, कोई कह दे आज कितने प्यारे लग रहे हैं।
2: ये मैं आपको रोज मैसेज किया करूंगा सर, आज बहुत प्यारे लग रहे हैं।
0: पता लग गया मैं कच्चा पा के सो के उठा, अभी भी जैसे वो शॉर्ट पहन के स्लीवलेस पा के सुता से, मैं दिल की ता जैन जी चला जाओ, फिर मैं कह यार लाइव जाना होता, फिर मैं कह लाइव जाना होता यार, अच्छा नहीं लगता ना। फिर
2: मान भाई की भी बड़ी ख्वाहिश है आपको देखने की।
0: नौरीन तौसीफ कहती है मैं कीमती हूँ, हाँ जी रहमान भाई, बाकी साहिबान के लिए भी बड़ा खूबसूरत सा ख्याल है, मैं कीमती हूँ, इतनी कीमती के लोग मुझे पाकर खो देते हैं। वेरी थॉटफुल ना, मैं कीमती हूँ, इतनी कीमती के लोग मुझे पाकर खो देते हैं और फिर तलाश करते हैं।
1: क्या बात है,
0: इट्स अ वेरी थॉटफुल थिंग। जिसके साथ आप कभी वक्त गुजारें, वही बात है कि जिस कदर आप जान लेते हैं और फिर उसी से मिलती जुलती प्रोडक्ट या जेंस यहाँ कोई चीज आपको पसंद आने लगे तो समझ लेंगे पिछले से आपका दिल भर चुका,
1: दिल भर चुके हैं।
0: ये चीज की दलील है, और कोई पैरामीटर सेट ही ना करे।
2: अट्रैक्शन तो आपको किसी से भी हो सकती
0: तो
2: है,
0: तो भाई इसका मतलब ये है ना कि पिछले से आप मूव करना
2: शुरू। नहीं, मुझे नहीं लगता कि ऐसा होता है सर, अट्रैक्शन हो जाती है, लेकिन जो आपका एक प्यार है किसी दूसरे के लिए वो तो नहीं कम होता
0: सर, होता है ना सर। हमने यही सीखा कि ख्याल में भी अगर आपने नफी कर दी उसकी तो फिर वो खत्म हो गया,
2: बड़ी बात,
0: ख्याल में भी नफी नहीं होती। और जेन्युइनली होता ये है, आप उस फील पे जाए ना जब पहली दफा किसी को देखते हैं और उससे आपको अटैचमेंट या मोहब्बत या फील आना शुरू होती है, तो कैफियत ये होती है जेन्युइन अटैचमेंट हो जाए ना, आप बैठ के अकेले मुस्कुरा रहे होते हैं, आपकी आपको आंखें नहीं बंद करनी पड़ती, उसका चेहरा आपको नजर आ रहा होता है,
2: बिल्कुल
0: इतना स्ट्रॉन्ग किस्म का इंप्रेशन माइंड पे होता है कि आपको चेहरा नजर आता है एफर्टलेसली, मेहनत नहीं करनी पड़ती सोचने के लिए, आपको नजर आ रहा होता है। उस वक्त आप कहीं पे भी फिर रहे हो, सामने और भी चेहरे फिरते हैं, आप बॉदर नहीं करते, लेकिन जब आपको लगे कि अब आप बॉदर कर रहे हैं یہ کیسی ہے یا کیسا ہے, اس کا مطلب ہے پچھوں کام پھر کھولا ہو گیا جی, کام ختم ہو گیا, کہیں اور اٹریکشن جانے لگ گئی اور ختم ہو گیا.
4: سر جو گزار گئے ہیں, جو ایک ہی شخص کے ساتھ پوری پوری زندگی گزار گئے ہیں, ان کی بھی تو کوئی محبت ہوگی.
0: گزار رہے ہیں بھائی,
4: گزار رہے ہیں اور گزار گئے ہیں,
0: آپ اپنی بات نہ کرے بھائی, مجھے لگ رہا ہے آپ اپنی بات کر رہے ہیں پھر, باقی بڑی گزار رہے ہیں بھائی ایک کے ساتھ, کیوں جی پائن نہیں, کیا خیال ہے رحمان بھائی؟
4: میں تو ورسٹائل سا ہوں, نئے سے نئے کی طرف جاتا ہوں چیزوں میں, چیزوں میں, شخصیات میں نہیں.
0: اور تھا ایسا یہاں پہ شو میں ایسی باتیں کرتا ہوں. ہاں جی
2: سر, میرا سوال ہے آپ سے,
0: ذرا اپنا رحمان بھائی آ جائے نا, اسی میں کنٹینیو کرتے ہیں آگے چلے, آپ آ جاؤ, آج تہاڈا افسانہ کھانے ہیں. آپ گلے سے پڑھتے ہیں؟ اچھا اچھا جی, پہلے میں پورا, میں قیمتی ہوں اتنا قیمتی کہ لوگ مجھے پا کر کھو دیتے ہیں اور پھر تلاش کرتے ہیں, ایسے جیسے کسی سمندر کے جزیرے پر ایک بوڑھا شخص.
6: سر
0: میں قیمتی ہوں.
6: اچھا
0: اتنا قیمتی کے لوگ مجھے پا کر کھو دیتے ہیں اور پھر تلاش کرتے.
6: اچھا ابھی مجھے
0: یہ وہ فیل ہے, ذرا فیل سن لیں پھر, تسی کہندے تسی او گل کر دے نہیں, جے میں ہن کرن لگا تسی کرن نہیں دے رہے,
2: شو انفوٹینمنٹ میں جانے لگا.
6: نہیں نہیں ایسا بالکل نہیں ہے, میرا گلا بہت خراب ہے.
0: لوگ کل کہہ رہے ہیں رحمان بھائی نے بہت کل لائیولی شو کیا,
6: لائٹس آف کر دو ساری,
0: بڑا لائیولی کل شو کیا, بڑا چک کے شو کیتا, بڑی سپیڈ میں کیا انہوں نے. ہاں
6: آپ کا والا جو پروگرام تھا نا ایک, یار یہ والا جو یہ ادھر دوسرا, ہاں ادھر سے نہیں ادھر والا, ہاں دوسرا, ہاں یہ بس. اچھا ہاں آپ والا جو پروگرام تھا وہ میں نے ذرا تھوڑا سا سپیڈ لی, میں نے سوچا کہ راکنگ سا پروگرام کریں, اتھوں تسی کال آنا کر دو یار, سوا دیتا تو میرے لسنر نو سارے نو.
0: ساڈے کول ٹائم ہی نہیں سی پائن,
6: آپ کے پاس میرے لیے ٹائم نہیں تھا
0: پائن, بارش اتنی شدید تھی یقین کرے میں موبائل کو ہاتھ نہیں تھا لگا رہا, اتنی شدید بارش تھی اور تھکاوٹ تھی, جس رات ہم پہنچے اے منڈیا نے سونے دیتا, 5:30 بجے تک تاش کھلاتے رہے ہیں مجھے اپنے ساتھ, اور اس کے بعد 8 بجے ہم نے اٹھ کے ناشتہ کرنا تھا.
6: واہ مطلب اس کے بعد وہ ختم ہو جانا تھا ٹائم ہے نا.
0: ہاں نہیں ٹائم نہیں ختم, آگے پہنچنا تھا ہم, ہمیں کو 40 منٹ چاہیے تھے وہاں سے.
6: میں نے مس کر دیا بہت کچھ, ویسے میں نے یہ اندازہ لگایا, ہمیشہ کر دیتا ہوں,
0: ہاں
6: ہمیشہ دیر کر دیتا ہوں, یہ کہنے لگا تھا
0: سر. کو 6 بجے جا کے میں 6:15 سویا ہوں.
6: اچھا
0: اس کے بعد تقریباً میں پھر 8 بجے اٹھ گیا, سارا دن ہمارا ایکٹیولی, پہلے ہمیں منسٹر صاحب نے ادھر پی ٹی وی سینٹر کا وزٹ کرنے کے لیے ساروں کو بلایا, وہاں ویلکم کیا انہوں نے خود, اور پھر وہاں پہ کھڑے ہو کے اس جگہ کی جتنی انہوں نے ری ویمپنگ وغیرہ کی اس کی ساری بریفنگ دی سب کو, اور پھر اس کے بعد سارے سیکشنز کا وزٹ کروایا, اور بہت ہی خوبصورت انہوں نے پاکستان ٹی وی جو بنایا جو انگلش, یار بہت خوبصورت, بہت اچھا یار, مطلب انٹرنیشنل لیول کا اسٹینڈرڈ پہ ساری چیزیں. پھر وہاں سے ہم نکلے, پھر منسٹری آف انفارمیشن کا وزٹ کروایا,
6: ٹھیک ہے,
0: اے آئی ادھر مائک ہیں جی,
6: اچھا
0: ہاں آرٹیفیشل انٹیلیجنس والے مائک انہوں نے انیبلڈ مائک ہیں, آپ بڑے ایڈوانس لیول کا وہ کانفرنس روم بنا, ہاں
6: وہ بہت زبردست تھا, اس میں 30 منٹ جو یہاں پہ اپلوڈ کیا گیا ہماری جو آفیشیل پیج
0: سرٹیفکیٹ سیرمنی والا,
6: یس یس وہ بہت کمال,
0: وہاں پہ
6: 30 منٹ میں نے پورے سنے وہ, اور وہ ایک سیکنڈ کے لیے بھی وہ ایسا نہیں لگا کہ وہ کتنا اچھا بولتے ہیں اور کتنا کلیئر بولتے ہیں اور کتنا واضح ان کا ہر اقدام ہوتا ہے, اور جو انہوں نے کہا اس کو اگلے دن وہ کر بھی دیا امپلیمنٹ, یہ سب سے بڑی بات ہوتی ہے. اگر کوئی یہ کہے کہ ہمارے جو لوگ ہیں ہم سے ووٹ لے کر وہ پھر واپس نہیں آتے ہمارے پاس, تو یہ سب سے بڑا نمونہ ہے, پوری دنیا نے دیکھا اس کو, پورے فیس بک پیج نے ہر جگہ, یہ بہت بڑا ایک
0: سر. پھر اس کے بعد وہاں سے ہمیں بلایا ڈیجیٹل کمیونیکیشن ڈپارٹمنٹ جو انہوں نے بلایا ڈی سی ڈی, وہاں پہ انہوں نے گیٹ کے اوپر ویلکم کیا,
6: واہ
0: جہاں پہ اترے سارے, وہاں سے پھر اندر ایک ایک روم ایک ایک ایکٹیویٹی خود بریف کی انہوں نے.
6: اس چیز کا سب سے بڑا آپ کو پتہ ہے نعم البدل کیا ملنے والا ہے, یہ جتنے بھی ینگسٹرز تھے ہمارے یہ بات جان گئے کہ ہمارے جو بڑے ہیں نا وہ ہم سے بات کرنا چاہتے ہیں,
2: ایسے ہی ہے
6: کچھ لوگ ان میں سے ایسے آ گئے ہیں جو ہماری ذہنیت کو سمجھنا چاہتے ہیں کہ ہم کیا سوچ رہے ہیں,
4: اور ان کی بالکل
6: وہ یہ جینزی لفظ سمجھ کر یہ نہیں کہنا چاہ رہے کہ یار یہ جینزی ہیں ان سے بات ہی نہ کرو, ان سے ان کا پوچھنے کا کیا فائدہ, یہ تو بڑے تیز بولتے ہیں اور بہت جلدی میں ہوتے ہیں. نہیں, ان کی سائیکی وہ سمجھنا چاہتے ہیں.
2: سر ان کی ٹیم سے میں بہت زیادہ متاثر ہوا, وہ ساری جینزیز تھے, 24, 23, 25 میکسیمم ایج تھی.
6: جب انہوں نے یہ کہا نا سر, وہ پیج پہ میں نے جو دیکھا, سوری میں تھوڑا سا لاؤڈ تو نہیں بول رہا, اچھا میں کہہ رہا جب میں نے یہ وہاں پہ یہ دیکھا نا کہ یار یہ کیمراز پیچھے کر دو, مجھے آئی کانٹیکٹ نہیں ہو رہا, او مائی گاڈ, وہ بہت پیاری بات تھی کہ میں نے آئی کانٹیکٹ کرنا ہے, دیکھنا ہے کہ یہ لوگ کیا سوچ رہے ہیں میرے بارے میں, یہ مجھ سے کنیکٹ کر پا رہے ہیں یا نہیں کر پا رہے. براڈ کاسٹر نے پورے انہوں لے آیا, صحیح بات ہے, بہت کمال, بہت کمال.
0: پھر ڈی سی ڈی بہت مزہ آیا یار, انٹائرلی ایک ڈفرینٹ ہی ورلڈ بنایا ہوا انہوں نے. اپنا کمرہ انہوں نے ادھر بلایا, شیشے کا کمرہ بنا ہوا وال اس کی, اور فرینکلی ایک فیڈرل منسٹر انفارمیشن وہاں پہ, کوئی بھی ان سے کمیونیکیٹ کر رہا ہے, کوئی بھی بات کر رہا ہے, وہ پھر رہے ہیں, آ رہے ہیں, جا رہے ہیں, لوگ اپنا کام کر رہے ہیں, لاؤڈ لگے ہیں سارے, کوئی وہ نہیں ہے کہ وہ بھائی میں آ گیا تو سارے.
6: ارباب اختیار کا یہ والا جو معیار ہے نا, یہ سب سے خوبصورت ہوتا ہے کہ بات کرنے میں جھجک محسوس نہ ہو کہ یار اگلا بار اس عہدے پہ, یہ ہمارے سامنے ایک بہت بڑی پرسنالٹی ہیں, یقین کریں میں ان کے منہ کے اوپر نہیں کہہ رہا, لیکن ریالٹی بیسڈ فیڈرل منسٹر کے ڈائریکٹ ڈیپیوٹی سیکٹری ہیں. سوری یار مجھے معاف کر دو, لیکن میں ریالٹی بول رہا ہوں کہ وہ ہمارے ساتھ رہتے ہوئے بات بھی کر رہے ہیں, سب کچھ وہ چیزیں کر رہے ہیں, تو پینو لوگ آ کے تمہیں پوچھیں گے کہ پیسے دیو نہیں.
2: سر وہ ایک ہوتا ہے نا کمیونیکیشن بیریئر ہوتا ہے کہ ہمیں لگتا ہے کہ ہم انٹریکٹ ہی نہیں کر سکتے, لیکن وہ چیز تھی ہی نہیں,
6: وہ تھی ہی نہیں. وہ ہمیں دیکھنے کو اقدام کیا ہے نا, یہ ہمیں بولنے کی جو آزادی یہاں پہ دی گئی, ہم رتبے میں, میں ہمیشہ اپنے بارے میں یہ کہتا ہوں, باقیوں کے بارے میں میں ان کے نیمل مطلب کہ کال و فیل کا میں کوئی ان کا وہ نہیں کہتا کہ وہ میں ان کا ذمہ داری لیتا ہوں, لیکن میں یہ کہتا ہوں کہ مجھ سے رتبے میں, علم میں اور عمر میں بڑے ہیں, یقین کریں, اور چاہے میرا کوئی تھوڑا سا زیادہ ایکسپیرینس ہو ایف ایم کا, لیکن جو علم ان کے پاس ہے, جو چیزیں انہوں نے آ کر مجھے سوچنے کی طرف مجبور کیا, میرے پروگرام میں نکھار بھی لے کے آئیں, اور ساتھ ہی ساتھ میرے اندر ایک جو سیکھنے کا عمل تھا نا, جو ہمیشہ سے تھا, کہیں پہ کبھی ایسا ہوتا ہے کہ سٹک ہو جاتا ہے کچھ, رک جاتا ہے کہیں پہ نا, ایک جگہ پہ جا کے ہم یہ سوچنے لگتے ہیں یار کچھ مل کیوں نہیں رہا, وہ شاید ہماری اپنی طرف سے کوئی کوشش نہیں ہوتی یا کوئی ایسی چیز ہوتی ہے, لیکن آ کر بڑی محبت سے بڑے طریقے سے سمجھایا کہ یار ایسے بھی سوچ سکتے ہیں ہم بات کو, تو وہ بہت مزہ آیا. اور پھر جب وہ میں نے وہ سامنے دیکھا وہ والا پیج کا جو 34 منٹ کا, میں نے یاد ہے منٹ سے, اس لیے کہ میں نے ایک منٹ بھی مس نہیں کیا. آغاز میں انہوں نے ان بلایا خدیجہ مراد صاحبہ نے میرے خیال سے, اور پھر اس کے بعد یہ آئے, کچھ دیر کے لیے باتیں کیں, اور پھر ڈی جی صاحب آئے, پھر اس کے بعد وہ مطلب کیا تھا تارڑ صاحب آئے, اور پھر انہوں نے آ کر جس طریقے سے اس محفل کو گریب کیا, اور یار میں جہاں پہ وہ ٹوٹا ہے نا سلسلہ, وہاں سے جا کے مجھے بڑا تکلیف ہوئی کہ یار یہ انہوں نے روک کیوں دیا سلسلہ, اس کو بڑھاتے رہنا چاہیے تھا, دل بڑا خوش ہو رہا تھا اس چیز کو, چیزوں کو جا.
0: اچھا ایک جو ہے اس پہ صرف میں چاہوں گا کہ میں اس پہ کمنٹ کر دوں, کیونکہ نان پولیٹیکل بات ہی میں یہاں پہ کرتا ہوں, پولیٹیکل الاؤڈ بھی نہیں,
6: بالکل ایسے ہی, بالکل ایسے,
0: تو یہ پولیٹیکل سینس میں نہیں ہے. وہاں پہ ایک بات انہوں نے کی اور دیکھی, انہوں نے نیا کوریڈور, نئی چیزیں ہر طرح سے بنائی ہیں, ہر پولیٹیکل پارٹی کے جو جو منسٹر رہے, جو جو بندے ہیں, سب کی بلا تفریق تصاویر انہوں نے ان کے اسٹیٹس کے اکارڈنگلی پلیس کروائی.
6: میں بس ایک چھوٹی سی بات,
0: بہت اچھا لگا مجھے, بہت اچھا میسج ہے کہ ایکچولی ہونا ایسے
6: چاہیے,
0: باحیثیت انسان ہمیں ایک دوسرے کو دیکھنا چاہیے.
6: میں جو پولیٹیکل حوالے سے آپ نے بات کی, یقین کریں کہ ہمیشہ ہم یہ کیوں سوچ لیتے ہیں کہ اگر کوئی بندہ یہ بات کر رہا ہے اور وہ ایک گورنمنٹ کے ادارے میں بیٹھا ہوا ہے تو وہ شاید اپنی تعریف کر رہا ہے, نہیں, بلکہ میں اس ادارے سے ہوں, میری آواز یہاں پہ, میری پہچان بھی ہے, اور ساتھ ہی ساتھ میں اپنے کال و فیل کا مکمل ذمہ دار بھی ہوں, اس لیے کہ جو میں کہہ رہا ہوں وہ کسی کی میں برتری نہیں کر رہا, ریالٹی بھی میں بات کر رہا ہوں کہ جو میں نے محسوس کیا اس چیز کو میں بتا رہا ہوں. یس,
0: بہرحال بہت مزہ آیا جی, بہت مزہ آیا. ابھی ان سے میں یہ پوچھ رہا تھا, اور ابھی میں اینڈ کرنے سے پہلے یہ پوچھنا چاہوں گا کہ جب واپس آ رہے تھے تب کیا فیل تھی,
6: سریلے ہیں नहीं आ भी गा रहे सर, मैं क्या ये भी गान गए मैंने कहा यार ये क्या,
7: ये तो सिंगर है।
6: अच्छा है सिंगर है। अच्छा अच्छा नहीं मैंने सॉरी मैंने सुना नहीं, वो डीग्रेड ना कर दियो अगर वो अच्छा सिंगर है, मैंने सुनिया नहीं प्रॉपर, लेकिन वो मतलब मजा आ रहा था। मैंने कहा यार यहाँ पे मैं होता मैं भी सिंगिंग करता, मैं एक अलग तरह की वाइब लेके चलता हूँ तो बड़ा मजा आता, लेकिन मैं मिस कर दिया।
2: सर एक चीज मैं भी कहना चाह रहा था इससे पहले कि जैसे आपने आपकी मतलब जहानत का लेवल है कि आप हमारे मियार पे आए, हमें सिखाया, अपनी तरफ अट्रैक्ट किया
6: ये सोच
2: और फिर हमें भी ऊपर लेके गए, ये बहुत अच्छी चीज थी, हर कोई ऐसे नहीं सिखा पाता।
6: अगर आप इस तरह से सोचते हैं तो हम लगता है सर कामयाब हो गए, यानी कि ये सोच जो है ना ये कामयाबी की तरफ पहला कदम
0: है। यार मेहरबानी है। आई वांट यू टू टेल के क्या फिर आपका एक्सपीरियंस रहा भाई वापस आने के बाद, सुबह नींद पूरी कर देने के बाद?
8: सर अच्छी वाइब्स और एक अच्छा माहौल जो वहाँ पे मिला इस्लामाबाद में, तो आपने वो DCD का बताया तो मैं ये कहना चाहता हूँ कि वो जो डिजिटल कम्युनिकेशन डिपार्टमेंट है वो तो ऐसा लगता है कि क्रिएटर्स के लिए एक जन्नत है, और वहाँ पे जिस तरह से AI को इंक्लूड करके वहाँ पे उन्होंने बनाया हुआ है पूरा सिस्टम, और इतनी सारी LEDs और टेक्नोलॉजीज की जो भरपूर वहाँ पे एक मौजूदगी है, वो मुझे लगता है कि मिनिस्टर साहब के शायान शान है कि उनको क्रेडिट दिया जाना चाहिए। फिर उन्होंने बात की कि जब हम पाकिस्तान टेलीविज़न में गए, उन्होंने कहा कि जो हमारे पिछले दौर के मिनिस्टर थे गवर्नमेंट के, उनकी भी उन्होंने एक जो है वो वहाँ पे तख्ती लगाई, मतलब कि क्रेडिट उनको भी दिया। तो ये जो इतनी पॉलिटिकल स्पेस उन्होंने पैदा की अपने इदारे के अंदर, तो ये वाकई एक कमेंडेबल बात है कि वो अपने दिल के अंदर इतना हौसला रखते हैं कि दूसरों के लिए भी स्पेस जो बनती है उनको वो दें, और बहुत अच्छा वो काम कर रहे हैं। तो मुझे तो ऐसा लग रहा था कि अगर मेरे पास कोई इख्तियार होता तो मैं उनको एक लाइफ टाइम ही जो है ना वो इन्फॉर्मेशन मिनिस्टर बना देता।
0: क्या बात है लड़के।
6: अच्छा अगर ये
8: बहुत अच्छा
6: सोच रहे हैं ना, हमें सोच को कैद नहीं करना चाहिए। अगर ये सोच रहे हैं तो ये अगर यंगस्टर ये सोच रहा है तो वो फिर है लाइफ टाइम, बस यहाँ से हो गया ये बात कन्फर्म कि अगर कोई सोच लिया ना किसी ने उसके लिए तो वो है। तो ये चीज दिल के अंदर पैदा होना
0: दिस इज रियली गुड,
6: ये सबसे बड़ी बात होती है और कुछ नहीं होता। ये ख्याल पैदा हो जाना सबसे बड़ी बात होती है
0: जी हसी,
6: ये ख्याल पैदा हो जाना कि आज को एक ट्रैक डेडिकेट कर दें, और क्या ट्रैक था वो कल जो डेडिकेट करवाया मेहर, मुझे नाम अभी तक याद
0: है फातिमा,
6: क्योंकि नाम इसलिए याद है कि गाना मैंने बड़ा पसंद आया, तो तीन बार मैं प्ले की था, तू मेरा आखिरी इश्क है। अच्छा ये मैं बता भी रहा हूँ, तो मेरा आखिरी इश्क है और ये डेडिकेट कर दीजिएगा प्लीज आरजे डॉग्स को, लिखा था खफा OST। हाँ, ये तो बाद में मैंने उसका नाम पढ़ा ना,
0: देखे सच
6: तो खफा OST, मैंने कहा खफा यानी कि आज का प्रोग्राम नहीं किया तो खफा ही हो गए। आखिरी इश्क उन्होंने बताया,
2: हर कोई आखिरी बताता
6: है इश्क, मुझे लगता है एक ही बार होता है।
2: अच्छा सर आपने पूछा कि वापसी पे क्या रहा हमारा, तो पहले तो हम सो रहे थे एंड पे, हमने कॉन्सर्ट इंजॉय किया, एक दफ़ा हमें दोबारा जगा दिया उन्होंने। अच्छा। लेकिन जब एंड पे पिक्चर ली सर के साथ और गाड़ी में बैठे तो तकरीबन सारे सो रहे थे, मैं नासिर और चंद लोग, हमने म्यूज़िक स्टार्ट किया, रजा भाई भी शामिल थे, रजा भाई ने भी बड़ा दिल लगा के रखा, तो नॉन स्टॉप हम 2 से 2.5 घंटे मैं गिटार प्ले करता रहा नींद में और वो गाता रहा नींद में, इंजॉय कर नींद में ही कर रहे थे हम, मतलब आंखें बंद थी, लाइटें बंद थी गाड़ी की, तो बारिश स्टार्ट हुई और 4 चांद लग गए,
6: वाह वाह,
2: फिर एंड पे बेरा रुके और बेरा के बाद हम सारे सोए, बस ये हमारी एंडिंग थी।
9: आपने अभी बेरा की स्टोरी सुनाई है ना थोड़ी देर पहले,
0: हाँ,
9: जो इन्होंने आपके साथ किया,
0: वो
2: नहीं उसमें मेरे ख्याल से हम शामिल नहीं थे,
10: हम तो उतरे ही नहीं।
0: अच्छा उठने के बाद क्या फील थी?
2: उठने के बाद
0: अभी वापस आके सो के उठे हो,
2: वो वाली फील ऐसे थी कि मुझे रजा भाई ने जगाया कि उठो लोर आ गया।
6: नहीं नहीं आप समझे नहीं बात,
2: हाँ
6: जब घर आ गए, घर आने के बाद जब आप अगले दिन या रात को शाम में जब उठे तब वो जो
2: एक दफा जब आपके पास साइलेंस हो जाए तो आपको बड़ा अजीब लगता है कि जैसे जिंदगी रुक गई है।
6: बिल्कुल।
2: तो यही वजह थी कि मैंने आज ये शो भी ज्वाइन किया।
6: अच्छा इसके साथ साथ मेरे दिल में ये ख्याल भी आ रहा था, बहुत से ऐसे लोग होंगे जब यूनिवर्सिटीज़ में आरजे डॉग्स और ज़ुबैर साहब जा रहे थे इनवाइट करने के लिए कि हम एक इंटर्नशिप ट्रेनिंग प्रोग्राम कर रहे हैं, तो बहुत से ऐसे लोग होंगे जो उसको ना यहीं उन्होंने लिया होगा, मतलब कि यार
7: इजी लिया होगा वाकई।
6: लेकिन अब जब बहुत सारे लोगों को ये पता चल गया होगा, क्योंकि जब चीज़ें इस तरह से वायरल भी होती हैं, लोगों तक पहुंचती भी हैं, हर चीज़ पहुंच रही होती है, लेकिन लोग बता बहुत कम रहे होते हैं
7: ऐसी है
6: कि नहीं मैं मैंने नहीं देखा, लेकिन देखा सबने होता है।
7: हाँ।
6: तो वो ये सोच रहे होंगे कि लगता है कि गलती हो गई,
7: गलती
6: नेक्स्ट टाइम वेट करेंगे। तो आपका आपका क्या, आप भी साथ में गए थे?
10: जी बिल्कुल, वापिस आने के बाद तो एक वही जैसे हसीब भाई ने कहा कि कुछ रुका हुआ है, वी हैव टू बी समवेयर। बट मिनिस्टर साहब की बात हो रही थी, उनकी एक बात मुझे बहुत अट्रैक्ट की। डीसीडी में हम मौजूद थे एंड ही सेड कि मैंने ये इंस्टीट्यूट बनाया है एंड मैं सोचता हूँ कि मेरे बाद इनका क्या होगा अगर मैं यहाँ पे नहीं होता, एंड आई बाइंडेड इट कि मैं हूँ ना हूँ ये इंस्टीट्यूट ऐसे रहेगा एंड ये लोग यहाँ पे जो भी आए इसी तरह काम करेंगे। सो इट्स अ वेरी थॉटफुल प्रोसेस कि वो अपने बाद भी जिन लोगों को, जो लोग वहाँ पे एसोसिएट हैं, उनका सोच रहे हैं कि मेरे बाद भी ये ऐसे ही वर्क करता रहे सिस्टम। एंड इस चीज़ ने मुझे बहुत
6: इंस्पायर किया। मैं पॉलिटिकल नहीं हूँ क्योंकि मैं एक आर्टिस्ट हूँ, तो ज़रा अलग तरीके से मेरा मेरी सोच होती है, लेकिन ये जो ख्याल है ना, ये मेरे लिए लफ्ज़ जो है ना वो बहुत मायने रखते हैं। अल्फाज जब ज़बान से अदा करता है ना कोई, उसको नहीं लग रहा होता कि यार ये कोई कीमती है या नहीं है, वो बड़ी आसानी से बोल रहा होता है। लेकिन हम जो आर्टिस्ट लोग होते हैं ना, आरजे डॉग्स हो गए, मैं हो गया, आरजेज हो गए, अब तो आप भी उसमें शामिल हैं तमाम लोग, तो बल्कि आप ज़रा ज़्यादा हमसे ज़्यादा शामिल हैं इन तमाम चीज़ों में, गहराई में सेंसिटिव ज़्यादा हैं। और मुझे ऐसा लगता है ये ख्याल कि मेरे बाद इस चीज़ का क्या होगा, यानी कि जिस चीज़ का आगाज़ हुआ है उसका इख्तिताम उनके जहन में है, उस चीज़ को मद्देनज़र रखते हुए सोचना, उस तरह के रूल्स बनाना ताकि उनको कोई तोड़ ना सके, प्रॉब्लम दोबारा से ना कर पाए, ये ख्याल ही सबसे बढ़कर है।
7: ऐसे ही
6: आप क्या कहना चाहेंगे कि आप वापस आए तो क्या फील किया आपने? आप तो खैर आते रहते हैं, पता नहीं आरजे डॉग्स आपको बार बार क्यों बुलाते हैं
2: सर, मुझे उनसे प्यार बहुत
6: है असल में। खुद ही आ जाते हो, ठीक है।
2: और दूसरी बात यह है कि मैंने
6: इस्लाम को भी हुआ है ना, इस्लाम
2: मैंने वापस आके जो सबसे ज्यादा चीज मिस की है ना, वो मैंने सर के साथ जो मेरी ड्राइव थी हाईलैंड से इस्लामाबाद की, वो मैंने बहुत मिस की है। वो बहुत अच्छी थी और सर ने रस्ते में शुगर लगा के रखा है और इस्लामाबाद मुझे पूरा घुमा दिया है और मैं सर का बहुत शुक्रगुजार हूँ इसके लिए।
6: दरअसल बेस्ट बड़ी नहीं है ना, अभी आप अभी आपको पता नहीं है, आपके मैं 24 घंटे डाल रहा हूँ क्योंकि मैं तो ना ख्वाबो ख्याल में भी चाहता हूँ पैकेज ले लूँ
2: सर, लेकिन वो जो वो एक टाइम था ना, वो मेरे लिए बहुत मेमोरेबल है अल्हम्दुलिल्लाह। और वो बहुत
6: अच्छा टाइम था मेरे साथ,
0: मेरे साथ वापसी पे ना ये हाईलैंड से निकले, मैं जुबैर साहब
6: अच्छा,
0: थे
6: अच्छा, अच्छा।
0: तो मैं कहा चलो इन दोनों को बिठा ले ना, बिलाल अहमद बिलाल को और बट को, मैंने कहा बुला ले, तो इन दोनों को साथ बिठा लिया।
6: अच्छा
0: एक्चुअली बात ये, बाकी भी फील करते होंगे यार ये दो मनाल करता
6: भी,
0: बात ये मुझे ना अपनी तरह के लफंटर से,
8: मैंने सर मिस किया आपको, मैंने बताया भी था कि
0: सर मैं तरह के लफंटर से लगते हैं
6: सर, तरह के लगते हैं
2: हां सर, मैं लफंटर लगता हूं
0: और मैं भी एनजी
6: सी। अच्छा एक तो ये है, इसका क्या नाम है?
2: अहमद बिलाल।
6: और दूसरा बिलाल
2: अहमद बट,
0: अहमद बट।
6: अच्छा हां वो आया था, ठीक है, उस मेरे प्रोग्राम में था, फोन मेरी नजर रहेगी ना,
0: मतलब हर बंदे की एक होता है ना कि वो फील कंफर्टेबल, आई डू फील कंफर्टेबल विद एवरीवन। मुझे इन सारों के साथ बड़ा अच्छा लगता है,
6: हाँ,
0: सिवाय शहीर के बाकी
6: यार ये
7: अच्छा, ये
6: सही
7: है,
2: सर क्योंकि शहीर को इस्लामाबाद स्टूडियोज बहुत पसंद आ गए, वो कहते हैं भाई मैंने लाहौर में नहीं रुकना।
0: सजाद अली लाडला भी सुन रहे हैं, सारे को सलाम दे रहे हैं, थैंक यू सजाद फॉर लिसनिंग जी, आपका बहुत शुक्रिया। अच्छा बात ये, आई फील कंफर्टेबल विद एवरीवन, लेकिन कुछ जगह होता है ना मुझे नजर आ रहा है, हाँ मतलब एक शुरू से मेरी आदत रही है, आई एम वेरी सिलेक्टिव। ये रहमान भाई इन्हें भी पता है, और भी लोग जो सुनते हैं उन्हें भी पता है, मैं बहुत सिलेक्टिव हूँ ना इस मामले में कि मैंने किसके साथ शेयर करना और किसको मैंने एजुकेट करना। एक्चुअल जो पोटेंशियल जहाँ पे मैं फील करता हूँ कि यार जो मैं अगर किसी को एजुकेट करना चाहूँ तो वो सिलेक्टिव है ना, तो वहाँ पे जहाँ पे मुझे फील आती है। अब मैं अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है पाकिस्तान लेवल के यहाँ पे कॉम्पिटिशन्स में डिबेटर के तौर पे जाता रहा हूँ, इंटरनेशनली डिबेट्स करने के लिए सिलेक्शन होती रही मेरी, और मैंने आप लोगों से पहले टाइम टेन्योर में सिर्फ दो बंदों के साथ किया उन्हें एज ए स्टूडेंट, जो बड़ा फोर्स करते रहे मैं दो बंदे लिए, और एक तो खैर मेरे से सीनियर थे यूनिवर्सिटी में, बाद से फिर इस फील्ड में तो फिर बंदा फंस जाता है ना वो फंस गए मेरे को। अब तो बड़ी अच्छी पोजीशन पे है मोबलिंक में, पाकिस्तान लेवल की है। और एक मेरा दोस्त है वो पाकिस्तान नहीं होता, अब यूके चला गया ना, तो कुछ बनो ना बनो लेकिन कुछ बन जरूर जाएगा।
11: हाँ, जरूर जाएगा।
0: बिल्कुल, बिल्कुल। ये तो मैंने ऑब्जर्व किया है, इतना लग गया उनका भी तुम्हारा भी शायद लग जाए, तो अच्छा लगा। आई सी द पोटेंशियल, ओके फाइन, ये कर सकते हैं, मतलब मेरे से मैच करते हैं ना। मुझे लगता है मैं शहीद को ज्यादा गुस्सा करूंगा ना, ये बेयर नहीं करेगा, टॉयलेट नहीं करेगा,
6: किद्दा नहीं करेगा, नहीं कर लेगा।
0: मुझे लगता है ये हसीब बैठा है ना, ये रिएक्शन दे जाएगा,
6: गुस्सा कर जाएगा।
0: हाँ, रिएक्शन दे जाएगा, फील वो उस लेवल पे जाके नहीं करेगा। इस्लाम नहीं, मैं उस्ताद नहीं है ना अजय, नहीं नहीं मैं वो वाला उस्ताद।
6: चल उस्ताद, चल
2: चल साथ लगे हो।
0: ये इस्लाम, इस्लाम खैर और ही कैटेगरी, सो इट डिपेंड्स।
6: इस्लाम और कैटेगरी का क्या मतलब?
7: आपको लगता है कि मैं रिएक्शन दे दूंगा तो मैं इस चीज पे काम करूंगा और कोशिश करूंगा खामोश रहूं, ठीक है?
6: अरे खामोशी की बात नहीं, खामोशी
7: नहीं, जहाँ पे बोलना होगा।
6: लेकिन ये सोचना है तुमने उन्होंने क्यों ये बात की, ये सोचना।
7: हाँ, ये मैं बाद में पूछूंगा,
6: क्योंकि शो के बाद होता है कि हम कोई एक ऐसी बात कह रहे होते हैं, हमारे अल्फाज जो है ना वो अक्कासी कर रहे होते हैं हमारे अंदर की कि चल क्या रहा है हमारे अंदर, किस तरह से हैं हम, जो यहाँ पे बोलने वाले हैं ना वो बोलने वाले यानी वो जो अल्फाज होते हैं उनसे अंदाज़ा लगा लेते हैं कि दुकान कैसी है अंदर से ना, इंसान कैसा है। तो उससे फिर एहसास और ज़्यादा कवी होता है जब हम और ज़्यादा सवाल करते हैं उससे, किसी भी, ज़रूरी नहीं कि हम अपने बारे में करें, दूसरे सवालात भी कभी कभी वहाँ तक पहुँचा देते हैं। ये बात है। इस्लाम वैसे क्यों आपको अलग कैटेगरी का लगा?
0: नहीं, वो और वो ज़रा साफ़ी साफ़ी है।
6: अच्छा, डर लगता है?
0: साफ़ी। सजाद अली लाडला है, बड़ी देर से सुन रहे हैं,
6: मुझे भी देखना चाह रहे
0: हैं। शरीन कान भी सुन रही हैं, थैंक यू वेरी मच जी।
6: क्या हाल है जी आप सबके, जितने भी लोग मुझे यहाँ पे आरजे डॉक्स की लाइव पे मुझे देख रहे हैं, आप जानते हैं ना मैं कौन हूँ। मेरा नाम रहमान अनवर है और हमने बहुत हल्ला गुल्ला किया, लेकिन अब नहीं मैं करता। अब
0: अभी वो ना
6: एक बंदा मिस है हम में से, जैसे ही वो वापस आएगा तो फिर करेंगे
2: इंशाल्लाह।
0: बात जो है वो चल रही थी कि
6: मुझे पाकर है ना,
0: हाँ, मैं कीमती हूँ, इतना कीमती कि लोग मुझे पाकर खो देते हैं, और फिर तलाश करते हैं। इंसानी फितरत का तकाजा है, आपका किसी के साथ अगर टाइम गुजर जाए ना, एक सर्टेन टाइम पीरियड के बाद जब वो ना हो तो आपके अंदर एक ख्याल उठता है कि यार वो कैसा होगा, किधर होगा, क्या करता होगा।
6: बड़ी जल्दी में लग रहे हैं, क्या खत्म करने लगे हैं प्रोग्राम?
0: हाँ, ऐसे जैसे
6: लगा था उस पे।
0: नहीं, आप करें,
6: क्योंकि हमारी लंबी बात हो जानी है अब इस पे।
0: अच्छा, वो क्या है? और फिर तलाश करते हैं ऐसे जैसे किसी समंदर के जजीरे पर एक बूढ़ा शख्स अपने बचपन के दिन तलाश करता है।
6: जजीरे पे
0: तो फीलिंग्स भी उस सारे फेज से गुजरती हैं, फीलिंग्स पे भी, इमोशंस पे भी, बचपन आता है, फिर जवानी आती है, फिर बूढ़ी हो जाती है।
6: बहुत खूबसूरत बात
0: है ना।
6: बाज़ औक़ात मुझे ऐसा लगता है कि जो हमारी ज़ात होती है, हमारी ज़ात के अंदर जो पहलू होते हैं वो हमारे बोलने के बाद अक्कासी कर देते हैं। सामने बैठा हुआ शख्स, हमसे बात करने वाला शख्स, वो उस जगह तक पहुंच जाता है कि यार ये कितना मुखलिस है, कितना कीमती है। बाज़ औक़ात लोग डर भी जाते हैं मोहसिन, वो ना भागने की कोशिश करते हैं कि हम इसको डिज़र्व नहीं करते, और फिर अपने आप को दरअसल वो चेंज करने की कोशिश नहीं कर रहे होते, वो दरअसल अपने उस चीज़ से भाग रहे होते हैं, लेकिन उनको ये नहीं पता होता कि वो उसके सवाल का जवाब भी खुद दे रहे हैं।
12: बिल्कुल ऐसे ही,
6: कि उससे नहीं कह रहे कि मैं तुम्हें डिज़र्व नहीं करता, मैं, मेरे अंदर ये भी खामियाँ, बताते नहीं हैं उसको, अगर बता दें तो वो खामियाँ ख़त्म हो जाएंगी, क्योंकि वो ऐसा शख्स है कि जिसने उनको ये यकीन दिलाया, ये एहसास दिलाया कि यार ये कुछ और है, ये सच्चा है, खरा है, पक्का है, खालिस है बहुत ज़्यादा। तो क्या उसके साथ रुकना नहीं चाहिए हमें? अगर ऐसा कोई शख्स आपकी ज़िंदगी में आ जाता है, आपने चाहे ज़िंदगी में कितने ही ऐसे काम किए हैं जो आपको लगता है कि थोड़े से और तरह के काम हैं, बुरे हैं या अच्छे हैं, जो भी हैं, लेकिन अब आपको लगता है कि नहीं, इस शख्स के साथ रहते हुए ये सब कुछ मुझे छोड़ना पड़ेगा, तो फिर आपको उस पर थोड़ा सा सोचना चाहिए। या फिर बाज़ औक़ात मैं दूसरी तरफ आ जाता हूँ, इस एंगल चेंज करता हूँ, जो बहुत ज़्यादा मुखलिस होता है ना, वो साफ़ सुथरा होता है अंदर और बाहर दोनों तरफ से, उसके जितने भी रंग होते हैं ना, वो सारे खोलकर बयान कर देता है, बता देता है कि इस वक्त मैं ये सोच रहा हूँ, ये मेरे अंदर ख्याल चल रहा है। और इस चीज़ को जब वो बहुत ज़्यादा गहराई तक सोचता है, बताता है, तो एक वक्त आता है कि जब अल्लाह ताला खुद ब खुद हमसे वो तमाम लोग दूर कर दिया करता है जो हमें नुकसान पहुंचाने
12: वाले होते हैं।
6: और फिर बाद में ये ख्याल आना एक आम सी फितरत है इंसान की कि मैं इतना कीमती हूँ कि लोग मुझे पाकर खो देते हैं, कि उसको ये एहसास भी दोबारा से वापस आया है कि मैं हूँ कीमती, यानी कि वो अपने होने का इकरार भी कर रहा है, लेकिन साथ में वो ये भी जानता है कि उसने रहना वैसा ही है, उसने उसमें तब्दीली नहीं करनी, अपने आप को दोबारा से इतना मजबूत नहीं कर लेना कि मैं अब किसी के सामने अपने आप को खोल कर बयान नहीं करूँगा। मुझे लगता है कि हर किसी को मौका जो है वो दे देना चाहिए, कोई प्रॉब्लम नहीं है, लेकिन ये बहुत सिलेक्टिव है। ये तो इन्होंने कह भी दिया, देख ये कह भी दिया इन्होंने, हर किसी को आने नहीं देते, रास्ता बंद कर लेते हैं, मैं तो तोड़ कर घुसा हूँ ना अंदर। जी डॉक्स,
0: उनके ओपिनियन लें वो।
6: हाँ, आपका क्या ओपिनियन है इसके ऊपर, कि पाकर खोने के हवाले से, कि एक इंसान अपने आप के बारे में अगर ये तस्वुर करे, पहले तो तुसी ये सोच दे भी हो कि तुसी कीमती है कि वैसे तो बड़े कीमती लोग हैं आप, बताएं जरा।
8: सर आपने जितना कुछ कह दिया है, मेरा नहीं ख्याल कि उसके बाद मज़ीद
6: नहीं बनता है, तुम्हारा कहना बनता है, मैंने तो कहा है।
8: बिल्कुल, और मुझे समझ आ गई है
6: तुम्हारा क्या पहलू है वो।
8: मेरा भी बिल्कुल यही है कि बहुत जल्द जो है वो हमें अपना दूसरों के बारे में जो ख्याल है वो नहीं बना लेना चाहिए।
6: हाँ बिल्कुल,
8: कि अगर पहली दफ़ा हमने किसी को सुना है या देखा है तो उसके बाद हम अपने जहन में ये बिठा लें कि ये बंदा ऐसा हो सकता है, क्या पता वो वैसा ना हो, लेकिन हम अपने जहन में उसका जो एक नज़रिया कायम कर लेते हैं, वो बाद में कभी कभी जब गलत साबित हो जाए तो हमें फिर खुद से ये होता है कि यार मैं उस वक्त गलत था, तो बाद में ये जो पशेमानी है, परेशानी है, या जो अगर कह लें कि इसको शर्मिंदगी है, तो वो फिर इंसान के जो ज़मीर को जो है ना वो एक तरह से झंझोड़ देती है। तो ये चीज़ है, हमें बहुत जल्द दूसरों के बारे में अपना जो पर्सपेक्टिव है वो बना नहीं लेना चाहिए। जाहिर है वो कहते हैं ना कि एक दूसरे के साथ अगर जानना है तो एक दूसरे को तो सफ़र करें, उसके साथ खाना खाएं, एक और भी कंडीशन है, तो ये चीजें एक दूसरे को जानने
0: दी ना कर दी होए तो फिर
6: हाँ फिर उदे नाल नहीं खाना खाया जा सकता, क्योंकि खाना खाया जाएगा नहीं ना।
0: यही तो बात है। हाँ। सफर क्यों करेगी वो आपके साथ,
6: तो भाई उन्होंने तो क्या जड़ा सफर करे
0: वो जबरदस्ती तो नहीं, नहीं नहीं तुम मुझे नहीं जानते, मेरे साथ सफर
12: इंग्लिश वाले सफर की बात तो नहीं कह रहे,
0: वैसे ना मेरे साथ नहीं, खाने पे भी चलो मेरे साथ,
6: ख्याल आपका है,
0: मेरे साथ चले जबरदस्ती,
6: डोमिनेटिंग पर्सनालिटी है ना,
8: हां जी पर्सनल ओपिनियन है सर,
0: फिर लेन देन का मामला भी करो मेरे साथ, ये तो जबरदस्ती है ना।
8: और सर उससे पहले आपने जो बात की सर की, तो हमने सर को मिस किया कि काश ये हमारे साथ बस में होते तो हम और ज्यादा एंजॉय करते ये मौका बिलाल साहब को मिला और बादशाह को मिला,
6: कोई गल नहीं, लेकिन बासी यार,
8: लेकिन
0: अच्छा हो गया मैं नहीं था, क्योंकि किसी किसी जगह ते हमें पता लग गया मेरा मूड स्विंग हिट कर दिया, तुहानू सारे नू कहना चुप कर जाओ, आवाज ना आए,
6: पता नहीं है
0: अच्छा बहुत तमाशा हो गया यार।
6: हाँ,
0: फिर तो अच्छा हो गया नहीं था। आप एंजॉय करें, मतलब बाय
6: वैसे भी पहले तुसी नहीं उड़ा सी। आप लोग समझ रहे हैं मेरी बात, ये जो देखने वाले हैं ना मुझे, मैं इनकी बात कर रहा हूँ।
0: जी असीब, आप जी असीब का
13: सर, जैसे आपने शेर की तशरीह की है, मेरा ये मानना कि अगर बंदा इस तरह का सिलेक्टिव हो ना,
6: ख्याल की तशरीह
13: और समझता हो कि मैं बड़ा कीमती हूँ कि आप मुझे पा के खो देते हो, तो वो बंदा ज़िंदगी में बहुत कुछ बन जाता है, لیکن ایک وقت پہ اکیلا رہ جاتا ہے. تو یہ چیز مجھے لگتا ہے کہ آپ کو تھوڑا اوپن ہونا چاہیے.
6: نہیں
13: مجھے لگتا ہے کہ اوپن ہونا چاہیے, ہر ایک کو ایکسیپٹ کرنا چاہیے, تو آہستہ آہستہ آپ کا ایکسپیرینس اور زیادہ بڑھتا ہے میرے.
6: اچھا یار پتا کیا ہے, ایک بات ہمیشہ یاد رکھو کہ اس فیلڈ میں نہ رہتے ہوئے یا کسی بھی اس طرح کی فیلڈ میں رہتے ہوئے اپنا اپنی ذاتی جو اوپینین ہے نا وہ بہت ضروری ہوتا ہے. وہ آپ کو دوسرے سے تھوڑا سا نا منفرد کرتا ہے,
13: ایسے ہی
6: الگ کرتا ہے. ہاں خیال کا خیال سے مل جانا ایک بڑی عام سی چیز ہے, کوئی خیال اتنا پسند آ جانا بہت اچھی چیز ہے, لیکن ہماری اپنی جو پرسنالٹی ہے نا اندر سے ہمیں اس کو کبھی نفی نہیں کرنا چاہیے یہ سوچ کر کے وہ اگلا کیا سوچے گا.
13: ایسے ہی
6: ہمیں اس کے بعد پہلے اپنا خیال سامنے رکھنا ہے پراپر, پھر اس کے بعد اپنی تصحیح کرنی ہے. تو آپ کیا کہیں گے, آپ کی طرف لے کے آ رہا ہوں کیمرا, یس آپ بتا جانا. اچھا یہ آپ کا اپنا خیال تھا, ٹھیک ہے اوکے.
0: نہیں اس میں کوئی برائی بھی نہیں ہے. آپ
2: سر خیال کے بارے میں میں یہ کہنا چاہوں گا, اگر ہم کسی کو پا لیتے ہیں اور پھر اسے کھو دیتے ہیں تو مجھے ایسا لگتا ہے کہ ہم نے کبھی وہ بندے کو پایا ہی نہیں تھا.
0: میسج کرو,
2: کیونکہ اگر آپ کسی کو پا لیتے ہیں اور اسے کھو دیتے ہیں آپ کو اسے کھونے کا تو ڈر ہونا ہی نہیں چاہیے نا. وہ بندہ پھر لائف ٹائم خیال ہی نہیں ہونا چاہیے, وہ بندہ لائف ٹائم آپ کی زندگی میں ایگزسٹ کرتا ہے. اگر کوئی بندہ چلا جاتا ہے لیکن اس کی جو میموریز ہوتی ہیں, جو آپ کا بے شک تھوڑا ٹائم اسپینڈ ہوا اس کے ساتھ, وہ کہیں نہ کہیں ایگزسٹ کرتا ہے اور وہ آپ کی لائف میں وہ لائف ٹائم آپ اسے لے کے چلتے ہو. تو مجھے یہ لگتا ہے کہ بھائی اگر کوئی ہے آپ کی زندگی میں وہ امپورٹنٹ ہے, وہ چلا جاتا ہے تو وہ اتنا امپورٹنٹ رہتا ہی نہیں ہے, یا وہ تھا ہی نہیں, وہ اگر جانے کے لیے آیا تو وہ کبھی ایگزسٹ ہی نہیں کرتا تھا, مجھے ایسا لگتا ہے.
0: اور اگر آپ کسی کو چھوڑ دیتے ہیں
2: سر, ہم تو ہمیں کوئی ملا ہی نہیں نا, ہم کسے چھوڑیں.
0: اور نہیں صرف ادھر ہی فوکس نہ رہے
2: بندی, میں اوورال بات کر رہا ہوں نا, میرے
0: ہوتے ہیں آپ کے اچھے تعلقات ایسے رشتے بھی ہوتے ہیں.
2: میری زندگی میں لوگ بہت کم ہیں, بہت کم ہیں. میں مطلب اونلی چائلڈ ہوں, میرے کوئی بہن نہیں ہے, کوئی بھائی نہیں ہے. تو میرا شروع سے انٹریکشن سب سے پہلے تو آپ کا فیملی سے ہی ہوتا ہے نا, بھائی سے ہوگا, بہن سے ہوگا, پھر جب آپ اسکول میں جائیں گے, کالج میں جائیں گے, پھر آپ کو دوست ملیں گے. تو مجھے لگتا ہے کہ مجھے کبھی کوئی اتنے لائل دوست نہیں ملے, ابھی تک تو نہیں ملے, لیکن اب آگے ان فیوچر کیا پتا مل جائیں, کیونکہ ابھی حسیب ہے, اسلام ہے, شہیر ہے, احمد ہے, اور بھی کافی انٹرنز ہیں جن کے ساتھ میری بہت اچھی سلام دہ ہوئی. اور کیونکہ آپ نے اگر کسی کے ساتھ ٹریول کیا ہے نا, آپ کو بندے کا کیلیبر کا پتہ چل جاتا ہے. کیونکہ آپ کسی کے ساتھ سفر کریں اور اس کے ساتھ کھانا کھا لیں تو آپ کو پتہ چل جاتا ہے کہ یار ہاں میں لانگ ٹرم اس بندے کے ساتھ چل سکتا ہوں یا نہیں چل سکتا. تو مجھے لگتا ہے کہ آئی ایم ویری ہوپ فل کہ کوئی نہ کوئی تو مل جائے گا اچھا دوست جو لانگ ٹرم ہو ساتھ.
0: ویری نائس, ویری نائس.
6: یہ قیمتی انسان ہے پتہ. ہاں بھائی آ جاؤ شہیر.
14: فائنلی
6: اچھا
14: ہاں. تو بیسیکلی بات ہو رہی تھی قیمتی کی.
0: کون کون سا یہ لفظ بولتا ہے بہت بار,
14: اوبویسلی.
13: مین وائل بھی یاد
6: ہے, لائف.
14: سو اوبویسلی
6: یس
14: میں ایک بہت ایکسٹروورٹ انسان ہوں. ابھی سر نے بھی بولا کہ آپ کو سب بھی پسند ہیں, تو میری کافی لوگوں کے ساتھ بہت زیادہ انٹریکشن
0: ہے. کہا میں نے کب کہا سب بھی پسند ہے؟
6: آپ نے
0: تو کہا تمہیں صرف اسلام آباد والے پسند, ٹریننگ ساڈے کو کر کے تعریف ہونا دیا کرتا تے بھائی تینو تو وہی پسند ہے. اچھا مطلب آپ یہ کہیں کہ یہ بھی اچھا ہے وہ بھی اچھا ہے, نہیں کہنا نہیں یہ اچھا ہے وہ بھی اچھا. یار دیکھو یار
14: اس طرح نہیں کہا سر کو, پتا نہیں پہنچی کیسے یہ بات.
0: میں یہ تو میں نے کان میں کی تھی بات, کہتا یہ تو کان میں کی تھی, آپ تک کیسے پہنچ گئی.
6: کان جو ہے نا سننے کے بعد زبان بھی ہے, وہ استعمال کرتے ہیں لوگ,
14: پہنچے ہوئے لوگ
0: بہت.
14: سر ہم تو جان
13: پیری فقیری میں تو نہیں پاؤں رکھتے سر آپ, پیری فقیری میں تو نہیں پاؤں.
0: آج کل فقر تھوڑا تھوڑا ہے, آج کل فقر تاری ہے, اکاؤنٹ خالی ہے. ہاں جی
14: تو میں بہت ایکسٹروورٹ انسان ہوں. میری زندگی میں جیسے بلال نے کہا کہ وہ بہت اکیلا رہے, میرے ساتھ میرے بہت سے دوست رہے ہیں, بٹ دا تھنگ از کہ قیمتی کسی کا ہونا ڈپینڈس کرتا ہے کہ آپ اس سے کتنا ریلیٹ کرتے ہیں, آپ کی وائب کتنی میچ ہو رہی ہے. لائک میرے کچھ فرینڈس ہیں جن سے میں روز ملتا ہوں ابھی بھی یونیورسٹی میں اینڈ آل, بٹ کچھ ایسے ہیں جن سے میں سالوں سے نہیں ملا, بٹ سم ٹائمز آئی فیل لائک کہ مجھے ان کے ساتھ ہونا چاہیے, دیٹ شوڈ بی ڈیٹ پرسن.
10: تو قیمتی کسی چیز کا ہونا ضروری نہیں ہے, ضروری یہ ہے کہ آپ اس کے ساتھ ریلیٹ کتنا کر رہے ہیں. جب آپ زیادہ ریلیٹ کر رہے ہوتے ہیں تو آپ کے درمیان چاہے فزیکل ڈسٹینس ہو بٹ آپ ایموشنلی کنیکٹیڈ ہوتے ہیں ایک دوسرے کے ساتھ. سو جب آپ ایسے ایک دوسرے کے مطلب خیالوں میں بھی موجود ہیں دیٹ مینس کہ صرف وہی قیمتی ہے آپ کے لیے. سو میں میرا یہی پوائنٹ ہے کہ پا کے کھو دینے والی بات ایک بالکل ہی ڈفرینٹ ہے. یہ بندے کا اپنا اوپینین ہونا چاہیے کہ اسے کون سا بندہ لائف میں چاہیے. اینڈ اگر آپ کو یہ لگ رہا ہے کہ آپ کی لائف میں اس بندے کے ہونے سے کوئی امپورٹینس آپ, میں میرا یہی پوائنٹ ہے کہ پا کے کھو دینے والی بات ایک بالکل ہی ڈفرینٹ ہے. یہ بندے کا اپنا اوپینین ہونا چاہیے کہ اسے کون سا بندہ لائف میں چاہیے. اینڈ اگر